0: آپ سن رہے ہیں ایف ایم 90.0 میگا ہرٹز پر ریڈیو ویتستا، ہم سفر زندگی کا، آپ کے جیون کا پرواہ۔ میں ہوں آپ کا ریڈیو دوست بھارت سوپوری، لے کے آئے ہیں ہم آج کے کرشی سماچار۔
1: میں ہوں آپ کی ریڈیو دوست کرشنا، آپ سبھی کو میرا پیار بھرا نمسکار۔
0: چپ سے کر سکیں گے شریشٹھ نسلوں کا چین، بیماری کی جانچ آسان ہوگی، پشودھن کی گنوتا سدھرے گی۔ ویگیانکوں نے ڈی این اے سیکوینسنگ کے آدھار پر تیار کی چپ۔ راشٹریہ پشو انوانشک سنستھان بیورو این بی اے زڈ آر کے ویگیانکوں نے پشو پالن کھیتر میں بڑے بدلاؤ کی دشا میں قدم بڑھایا ہے۔ اب پشوؤں کی نسل اور پترتو کی سٹیک پہچان کے لیے سنگل نیوکلیوٹائڈ پالیمورفزم یعنی ایس این پی آدھارت اتی آدھونک چپ تیار کی ہے۔ اس چپ میں 6 لاکھ سے ادھک ایس این پی مارکر شامل ہے جو بیڈ، بکری، یاک، کتا، مرغی، اونٹ، سور اور گھوڑے کی پرجاتیوں کے پورے جینوم کو کور کرتے ہیں۔ اس سے پشوؤں کے جینومک پہچان آسان اور ادھک وشوسنیہ ہو سکے گی۔ یہ چپ الگ الگ پرجاتیوں اور ان کے کئی نسلوں کے ڈی این اے سیکوینسنگ کے آدھار پر تیار کی گئی ہے۔ ویگیانکوں کے انوسار اس چپ کے ذریعے شریشٹھ نسلوں کی پہچان کر انہیں بڑھاوا دیا جا سکے گا۔ اس سے نہ کیول پشودھن کی گنوتا سدھرے گی بلکہ جیو وویدھتا کا ادھیان بھی سمبھو ہوگا۔ این بی اے جی آر کے ندیشک ڈاکٹر این ایچ موہن کا کہنا ہے کہ جینومک سلیکشن کے مادھیم سے بھوشیہ میں پشوؤں کی نسل سدھار پرکریا کو گتی ملے گی۔ اس سے پشو پالکوں کو بہتر اتپادن دینے والے پشو چننے میں آسانی رہے گی۔ اس سے نسل کی شدھتا کی پشٹی اور پترتو کی جانچ ویگیانک آدھار پر سمبھو ہوگی۔ آنے والے سمے میں یہ تکنیک دیش کے پشودھن وکاس کارکرموں میں اہم بھومیکا نبھائے گی۔ پشو پالک کو یہ فائدے: چپ کے ذریعے پشو پالک بہتر پرجنن یوجنا بنا سکیں گے، جینومک ڈیٹا کے آدھار پر اچھ گنوتا والے پشوؤں کا چین کیا جا سکے گا، ساتھ ہی پشوؤں کی بیماریوں کے پرتی سمویدنشیلتا کو بھی سمجھنے میں مدد ملے گی۔ اس طرح سے کام کرتی ہے ایس این پی چپ: سنگل نیوکلیوٹائڈ پالیمورفزم چپ انت جینومک تکنیک ہے جو ڈی این اے میں موجود چھوٹے بدلاؤں کی پہچان کرتی ہے۔ ہر چپ میں لاکھوں مارکر ہوتے ہیں جو پشو کے پورے جینوم کا وشلیشن کرتے ہیں۔ اسے نسل، پترتو اور انوانشک گنوں کی سٹیک جانکاری ملتی ہے جو نسل سدھار اور اتپادن بڑھانے میں اپیوگی ہوگی۔
1: پانی کی سمسیا و لاگت زیادہ آنے پر دھان چھوڑ کر کی سفید چندن کی کھیتی، قیمت 14,000 روپے پرتی کلو تک۔ سونی پت میں کسانوں نے سٹرابیری کی کھیتی شروع کی، ہر ورش لاکھوں روپے کما رہے۔ سونی پت کے چٹانا میں پرگتیشیل کسان کرشن نے ریتیلی زمین پر سفید چندن کے پودے لگائے ہیں۔ یہ پودے 10 فٹ اونچے ہو گئے ہیں۔ بازار میں چندن کی لکڑی کی قیمت 14,000 روپے پرتی کلو تک ہے۔ پودوں کے بیچ کی خالی جگہ کا سدوپیوگ کرنے کے لیے سبزی، پھلدار پودے اور دلہن کھیتی کر رہے ہیں۔ انیک کسانوں نے بھی سٹرابیری اگانی شروع کر دی ہے اور پاس کی مارکیٹ میں ان کی مانگ بڑھ رہی ہے۔ گاؤں میں کافی حصہ ایسا ہے جہاں نہری پانی نہیں جا رہا۔ چندن و سٹرابیری جیسی فصلوں نے کسانوں کو کم پانی میں بہتر آئے کا وکلپ دیا ہے۔ کسان پرمپراگت چکر توڑ کر باغوانی اور قیمتی لکڑیوں کی کھیتی کی اور قدم بڑھا رہے ہیں۔ سفید چندن کی کھیتی کیول پریاورن کے لیے بھی انکول ہے۔ چندن کے پیڑ 10 سے 12 سال میں تیار ہو جاتے ہیں۔ سفید چندن کے اب پودے قریب 10 فٹ تک ہو گئے ہیں۔ چندن کی کھیتی ششک و ریتیلی علاقوں کے لیے وردان۔ سفید چندن کی خوشبو اور اوشدھیے گنوں کے کارن دنیا بھر میں بھاری مانگ میں رکھا جاتا ہے۔ مارکیٹ میں اس کی قیمت और फायदे काफी हैं। वर्तमान बाजार में सफेद चंदन की लकड़ी की कीमत 13,500 से 14,000 प्रति किलो तक है। चंदन की खास बात यह है कि उसका मुख्य तना ही नहीं बल्कि टहनियां भी 100 प्रति किलो की दर से बिकती हैं। इसका उपयोग सौंदर्य प्रसाधन, इत्र, दवाइयों और महंगी मूर्तिकला में किया जाता है। धान के मुकाबले चंदन की खेती में पानी की खपत बहुत कम है, जो इसे शुष्क और रेतीले इलाकों के लिए वरदान बनाती है। लोगों ने कहा, बालू में नहीं उग सकते चंदन के पौधे। किसान कृष्ण उन किसानों में से एक हैं जो बदलाव से डरे नहीं। करनाल से पौधे लाकर उन्होंने चंदन की खेती शुरू की तो गांव में उन्हें हंसी का पात्र बनाया गया। लोगों का कहना था कि बालू रेत में चंदन नहीं उग सकता। कृष्ण ने तकनीक का सहारा लिया। आज उनके खेत में लहराते 10 फीट ऊंचे चंदन के पेड़ इस बात का सबूत है कि अगर इच्छा शक्ति हो तो मिट्टी में सोना उगाया जा सकता है। फिलहाल प्याज का भंडारण कर लें, आय दुगनी करने का अच्छा विकल्प। इस माह रवि प्याज की फसल की खुदाई चल रही है। आवक ज्यादा होने के कारण इस समय प्याज का उचित भाव नहीं मिल पाता। डॉक्टर आलोक कुमार सिंह, सहायक निर्देशक एवं केंद्र प्रमुख NHRDF सलारू करनाल ने बताया कि प्याज का भंडारण किसानों की आय को दुगनी करने का एक अच्छा विकल्प है। प्याज निकालने के लिए 15 दिन पहले सिंचाई रोक देनी चाहिए। रबी फसल की खुदाई के लिए सबसे उपयुक्त समय जब करीब 50% पत्तियां जमीन पर गिर जाए, इसके बाद एक सप्ताह बाद होता है। प्याज निकालने के बाद 3-4 दिन तक खेत में ही विंडरो क्योरिंग तरीके से सुखाते हैं। अच्छी तरह सुखाने के बाद प्याज की गर्दन को 2.0 से 2.5 सेंटीमीटर ऊपर छोड़कर काटते हैं। इसके बाद 8 से 10 दिन तक प्याज को छाया में सुखाना चाहिए।
0: 4 से 6 सेंटीमीटर व्यास का प्याज रखें। नंबर 1, भंडार गृह का ढांचा बांस या सरकंडा की जालियों से छप्पर बनाएं। भंडारण की क्षमता 40 क्विंटल तक होती है एवं कीमत 8,000 से 10,000 तक आती है। नंबर 2, भंडारण से पहले प्याज की छिटाई अति आवश्यक है। मोटी गर्दन वाले, डबल, चोट खाए, सड़े हुए प्याज एवं छोटी गांठों को चुनकर निकाल दें। नंबर 3, 4 से 6 सेंटीमीटर व्यास के मध्यम आकार वाले प्याज ही भंडारण करें। नंबर 4, भंडार गृह पूर्व पश्चिम दिशा में ही करें। भंडारण गृह की छत ढलवादार हो, अंदर से लगभग 4 से 5 फीट ऊंची हो। नंबर 5, हर 1 या 2 महीने के अंतराल पर खराब एवं सड़े हुए प्याज को बाहर निकालते रहें। भंडारण के समय प्याज ज्यादा ऊंचाई तक ना भरे।
1: ये थे आज के कृषि समाचार। अगर आपके पास कोई कृषि जानकारी है, आप हमें भेज सकते हैं हमारे स्टूडियो के व्हाट्सएप नंबर पर। नंबर है 7056413010। नंबर एक बार फिर 7056413010। तो मिलते हूँ अगली कृषि समाचार में। तब तक आप खुश रहें, उन्नत रहें, आबाद रहें। नमस्कार, जय हिंद, वंदे मातरम।
0: और मुझे भी दीजिए इजाजत। नमस्कार।